यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। नेपालको विध्वंसी उलाउपछि हालसम्म 84 जना भारतीय मानिसहरूलाई उद्धार गरिएको छ भनी वैदेशिक परिक्रमा मन्त्रालयले प्रकाश गरेको छ। यसमध्ये त्रिशुली जलविद्युत योजनामा कर्मरत 63 जना मानिसहरू र तामिलनाडुका 21 जना मानिसहरू रहेका छन्। अहिलेसम्म 320 जना भारतीय मानिसहरू नापत्ता भएका छन् भनी मन्त्रालयले जानकारी दिएको छ। नेपालको उलाउमा विपत्ता भएका भनी प्रकाश पाएको नलबारी जिल्लाका पंकज बर्मन र समर बेजबरुवा नामका 2 जना व्यक्ति हाल सुरक्षित छन् भनी परियाल सूत्रले प्रकाश गरेको छ। अवश्य अहिलेसम्म असमका 10 जना मानिसहरूको कुनै तथ्य पाइएको छैन। यता आकस्मिक उलाउको समयमा चीनदेखि नेपालमा 149 जना मानिसहरू सुरक्षित रूपमा उपस्थित भएको तथ्य प्राप्त भएको छ। चीनतर्फ लगभग 400 जना भारतीय मानिसहरू सुरक्षित अवस्थामा छन् र भारतीय दूतावासले

उनीहरूलाई देशलाई घुराउनको निम्ति काम गरिरहेको छ। यता यो विदेशी उलाउमा मृत्यु भएको संख्या 579 जनासम्म वृद्धि भएको छ। उलाउपछि नेपाल र तिब्बत सीमान्त दुवै छेउमै 1924 जना मानिसहरू नापत्ता भएका थिए। उद्धारकारी टोलीहरूले खोलाको छेउछाउ र विच्छिन्न भइरहेको क्षेत्रहरूमा उद्धार अभियान तीव्रतर गरेका छन्। नेपालको राष्ट्रिय दुर्योग आशंका र ह्रास र व्यवस्थापन प्राधिकरणको तथ्य अनुसार हालसम्म 579 जनाको शव उद्धार भएको छ र 101 जना घाइते र चिकित्साधीन भएका छन्। बेपत्ता भइरहेका मानिसहरू भित्र जलविद्युत योजनाका विदेशी नागरिक, असामरिक मानिसहरू, सुरक्षाकर्मी र सरकारका व्यक्तिहरू रहेका छन्। जलविद्युत योजनामा लगभग 933 जना मानिसहरू बेपत्ता भएका छन् भने जान्न पाइएको छ। यता भारतीय मानवीय सहायताको रूपमा हिजो काठमाडौँलाई तेस्रो विमानले 10 टन सहायता सामग्री प्रेरण गरिएको छ। वैदेशिक प्रक्रिया मन्त्री डाक्टर एस जयशंकरले प्रकाश गरे अनुसार सहायता सामग्रीभित्र पोर्टेबल जेनेरेटर, खानेकुराका टोप्ला, पानी विशुद्धिकरण ट्याब्लेट आदि रहेका छन्। मुख्यमन्त्री निजुत मैना र निजुत बाबु योजनाको निम्ति छात्र छात्राको आधार नम्बर बाध्यतामूलक गरिएको छ। असम सरकारको उच्च शिक्षा सञ्चालकालयले यो सन्दर्भमा एक निर्देशना जारी गरेको छ। अवश्य 18 वर्ष तलका छात्र छात्राको क्षेत्रमा नयाँ आधार कार्ड प्रदान व्यवस्था राज्य सरकारले बन्द राखेको परिप्रेक्ष्यमा उच्च शिक्षा सञ्चालकालयले विशेष प्रक्रिया बीच यो योजनाको निम्ति छात्र छात्रालाई आधार कार्ड प्रदान गर्ने व्यवस्था ग्रहण गरिएको छ। गुवाहाटी महानगरलाई अति चाँडै देशभित्रै सबैभन्दा बेसी क्रीडा सुविधा भएको महानगरको रूपमा निर्माण गर्ने अंशको रूपमा असम क्रीडा प्राधिकरण, भारतीय क्रीडा प्राधिकरण र भारतीय ब्याडमिन्टन संस्था बीच बुझाबुझी चुक्तिमा साक्षर भएको छ। त्यसरी नै चलित वर्षमै सरोजसै स्टेडियमलाई सुन्दर रूपमा सजाउनेको निम्ति योजना ग्रहण गरिएको छ। आमिन गाउँमा हिजो राष्ट्रिय स्विमिङ उत्कर्ष केन्द्र उद्घाटन गरी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले यो घोषणा गर्नुभएको हो। राज्य सरकारले हालैमा ड्रग्सको विरुद्ध अभियान तीव्र गरेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले दोस्रो कार्यकालको पहिलो 100 दिनमै राज्यमा 300 करोड रुपियाँको ड्रग्स ध्वंस गरेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज शिलङमा रहेको आसाम रेजिमेन्टको केन्द्र प्रदर्शन गर्नुहुनेछ। राज्यका शिक्षक कर्मचारीहरूको निम्ति माध्यमिक शिक्षा सञ्चालकले पितृमातृ वन्दनाको विशेष छुट्टी मन्जुर गरेको छ। यसअनुसार आज र पर्सि शिक्षक कर्मचारीहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि दिउँसो 11 बजे आकाशवाणीकी मन की बात कार्यक्रम मार्फत देश विदेशका सर्वसाधारणलाई आफ्नो मनको व्यक्त गर्नुहुनेछ। यो कार्यक्रम 137 संख्यक हुनेछ। जलसम्पद मन्त्री सुशान्त बोगाईले हिजो बोकाखातको भाटीसिङ्गा दरिया क्षेत्र प्रदर्शन गरी धनसिरी खोलाको गडखनियाको हेरचाह गर्नुभएको छ। परिवर्तन दर्शनको अन्तमा मन्त्रीले जलसम्पद विभाग मार्फत धनसिरी खोलाको गडलडाउ प्रतिरोध गर्नको निम्ति ग्रहण गरेको योजना सन्दर्भमा सर्वसाधारणलाई अवगत गर्नुभएको छ। आज राष्ट्रिय क्रीडा दिवस किंवदन्ती हकी खेलुवै मेजर ध्यानचन्दको जन्मवार्षिकीसँग संगति राखी प्रत्येक वर्ष 29 अगस्तका दिन यो दिवस पालन गरिन्छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोली रहेका छौँ। यो कार्यक्रम मेडम एपको 411.5 मिटर तदनुसार 729 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3 बजेर 21

0: मिनट र 15 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। साहित्यिक कार्यक्रम, आज साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् एक लघुकथा गीताञ्जली नियरबाट।
1: कथाको शीर्षक छ सम्झनाको चौतारी। गाउँको छेउमा रहेको त्यो पुरानो बरपिपलको चौतारी वर्षौँदेखि सुख दुःख आँसु र मुस्कानको मुख साची थियो। रुखका पुरानो हाँगाहरू हावामा हल्लिँदा लाग्थ्यो, तिनलाई गाउँको अतीतका कुराहरू गुनगुनाइरहेको छन्। चौतारीको एक कुनामा हरेक साँझ वृद्ध शिवराम आएर बस्थे, हातमा पुरानो काठको लट्ठी, आँखामा बाक्लो चस्मा र अनुहारमा विगतका अनगिन्ती अनुभवका रेखा बोकेर उनी घन्टौँसम्म गाउँभित्रिने ओकाली बाटोतिर हेरिरहन्थे। गाउँका मानिसहरू आवत जावत गर्दा खास खुस गर्थे, शिवराम बा फेरि हराएको अतीत खोज्न चौतारी पुगेछन्। वास्तवमा शिवरामको एक्लो छोरा प्रवीण 10 वर्ष अघि उच्च शिक्षा र राम्रो भविष्यको खोजीमा घरबाट सहर पसेका थिए। सहर आउनु अघि प्रवीण चौतारीमा बसेर बाबुको हात समात्दै भनेको थिए, म सहर गएर ठुलो मान्छे बन्नेछु, टन्न कमाउनेछु र हजुरलाई सुखसँग राख्ने छिट्टै फर्किनेछु। सुरु सुरुमा त छोराको फोन नियमित आउँथ्यो, कहिलेकाहीँ दसैँ तिहार जस्ता ठुलो चाड पर्वमा घर पनि फर्किन्थ्यो। शिवराम छिमेकीहरूलाई गर्वका साथ छोराका प्रगति विवरण सुनाउँथे, तर बिस्तारै सहरको व्यस्तता, सफलताको प्रतिस्पर्धा र आधुनिक जीवनशीलको भुमोरीमा प्रवीण यति अल्झियो कि उसले आफ्नै जन्मदिने बाबु र गाउँको त्यो सानो घरलाई बिर्सिन थाल्यो। महिनाबाट वर्षौँ बित्यो, फोन आउन पनि टप्प भयो। गाउँलेहरू शिवरामलाई सम्झाउँथे, बा अब छोराको आश छाडिदिनुहोस्, सहरका मान्छे ठुला भएपछि जगै बिर्सिन्छन्। तर शिवरामको मनले मान्दैनथ्यो, उनी हरेक साँझ त्यही चौतारीमा बसेर छोरा फर्किने बाटो कुरिरहन्थे। एक दिन साँझ पख एकाएक मौसम बदलियो, चिसो हावाहुरी चल्न थाल्यो र आकाशमा कालो डरलाग्दा बादलहरू मडारिए। हेर्दा हेर्दै रात पर्दै थियो र भीषण हावाहुण्डरी आउन आँटिएको थियो। बाटोमा हिँड्ने गाउँलेहरू आआफ्नो घरतिर ज्यान जोगाउन कुदिरहेका थिए। केही छिमेकीहरूले शिवरामलाई भने पनि, शिवराम बा हावाहुण्डरी आउन लाग्यो, घर हिँड्नुहोस्। तर शिवरामले मुस्कुराउँदै टाउको मात्र हल्लाए चौतारीबाट उठ्ने नामै लिएनन्। उनलाई लाग्थ्यो, कतै आज मेरो छोरा फर्कियो भने उसले चौतारीमा मलाई नदेखेर उल्टै फर्किएला कि। त्यतिकैमा ओकालो बाटो हुँदै एकजना नवयुक्त सुटबुटमा हातमा ठुलो सुटकेस बोकेर हतार हतार चौतारीतिर आयो। ऊ अलि गलेको देखिन्थ्यो र सुरु हुन लागेको हावाहुण्डरीबाट बस्न चौतारीको ठुलो रुखमा ओत लाग्न आइपुग्यो। युवाले शिवरामलाई यस्तो खराब मौसममा चिसो हावाले कपिरहेको अवस्थामा पनि शान्त भएर बसिरहेको देखियो। युवाले बडो अचम्म मान्दै सोध्यो, हजुरबा हेर्नुहोस् त आकाश कसरी गर्जिरहेछ, पानी पर्नै लाग्यो। हजुर यो उमेरमा यस्तो चिसोमा किन यहाँ बसिरहनु भएको, हजुरको घर टाढा छ र? शिवरामले बिस्तारै आफ्नो झुकेको टाउको उठाए, धमिलो स्वरमा लामो सास फेर्दै भने, बाबु मेरो घर त यहीँ नजिक छ, तर म घर जान बसेको होइन, म त मेरो बाटो पर्खिरहेको छु। शिवरामले हल्का मुस्कुराए, उहाँको त्यो मुस्कानमा एउटा गहिरो भित्री वेदना लुकेको थियो। उनले आफ्नो काठको लट्ठीले भुइँको धुलीमा एउटा धर्को कोर्दै भने, 10 वर्ष अघि मैले यही बाटोबाट मेरो कलेजोको टुक्रा मेरो छोरालाई सहर पठाएको थिए। उसले यो चौतारीमा उभिएर मेरो हात समात्दै बाचा गरेको थियो, बुबा म यो बाटो हुँदै धेरै ठुलो मान्छे बनेर छिट्टै फर्किनेछु। ऊ त सहर गएर ठुलो मान्छे बनियो होला, धनी भयो होला, तर यो बाटो र यो चौतारीलाई बिर्सियो। म मान्छेलाई होइन बाबु, उसले छाडेर गएको त्यो बाचा र यो बाटोहरूलाई पर्खिरहेको छु। मलाई विश्वास छ, कुनै न कुनै दिन त

0: बाटोले मेरो छोरालाई मतिरै फर्काउनेछ।
1: शिवरामका त्यो शब्दहरू सुन्दा युवाका घोडा क्षणभरका लागि टक्क अडियो। उसको हातबाट सुटकेस छुट्न खोज्यो। शिवरामको कुराले उसको मुटुमा सिधा प्रहार गरेको थियो। वास्तवमा ऊ पनि त सहरको एउटा ठुलो कम्पनीमा म्यानेजर थियो। ठुलो गाडी, भव्य बङ्गला र पैसाको पछि दौडिँदा उसले पनि त गाउँको वृद्ध आमालाई बिर्सिएको 10 वर्ष भइसकेको थियो। उसले पनि त सहर जाने बेला आमालाई छिट्टै फर्किने बाचा गरेको थियो। तर सफलताको मातमा उसले आमाको फोन उठाउने समेत छाडिदिएको थियो। आज ऊ बिजनेस ट्रिपको सिलसिलामा यो गाउँको बाटो हुँदै सहर फर्किएको थियो। शिवरामको अनुहारमा उसले वृद्ध आमाको छाया देखियो। उसका शब्दहरू उसलाई आफ्नै मनभित्र बजिरहेको आधी जस्तो लाग्यो। उसलाई महसुस भयो उसले हासिल गरेको सम्पूर्ण धन दौलत र सफलता आफ्नो आमाको आँसुको अगाडि शून्य र अर्थहीन थियो। युवाले काप्दै खल्तीबाट आफ्नो महँगो फोन निकाले। धेरै वर्षपछि उसले आमाको नम्बर डायल गर्यो। उताबाट केही सेकेन्डमै एक वृद्धाको कापेको र आशाले भरिएको आवाज आयो। छोरा प्रवीण, मेरो छोरा होस्। युवाको नाम पनि प्रवीण नै रहेछ, तर ऊ अर्कै गाउँको प्रवीण थियो। प्रवीणका आँखाबाट अविरल आँसुको थोपाहरू खसे। उसले रुन्चेर प्रस्तापले भरिएको स्वरमा भने, आमा, म धेरै पापी रहेछु। सफलताको पछि दौडिँदा मैले हजुरलाई भुले। मलाई माफ गरिदेऊ आमा। म अब सहर फर्किन्न, म भोलि नै घर फर्किँदैछु। फोन राखेपछि प्रवीणले शिवरामको अगाडि घोडा टेक्यो। उहाँको घोडा समातेर उसले भन्यो, हजुरबा, हजुरको छोरा फर्किए कि फर्किएनन् मलाई थाहा छैन, तर हजुरका यी शब्दहरूले आज अर्को एउटा दिशाहीन बनेको छोरालाई उसको आमाको काख फर्काइदियो। शिवरामले भावुक हुँदै त्यो अजनबी युवाको टाउकोमा